0: ओटागो एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार साँझ 6:30 बजे प्रसारण हुँदै आएको कार्यक्रम हाम्रो आवाज अब छिट्टै मानवा टु पिपल्स रेडियोबाट हरेक बिहिबार साँझ 7 बजे पुनः प्रसारण हुने भएको छ। यो तपाईँको आवाज, मेरो आवाज र हामी सबैको आवाज हुनेछ। सुन्न नभुल्नुहोला।
1: Contemporary, mad and colourful.
2: In the studio from the BBC, pulling back the curtain on artistic expression.
3: We tried to keep it top secret. That didn't work.
2: We explore the creative process with the artists themselves.
4: I wanted to try to see what the emotional resonance of movement was.
2: In the studio from the BBC.
5: The BBC World Service. Midnight till 8 a.m. every day on NPR.